0: Hits from Home.
1: 1 second, you're enjoying your first day off in forever. Then, mid-lunch, your phone buzzes. A window's been broken at home, and you're miles away. In 1 second, everything can change. That's why ADT offers security systems with 24/7 monitoring, with tech that helps first responders prioritize your emergency. And with the ADT Plus app, you can stay informed and in control of your home from virtually wherever you are. When every second counts, count on ADT. Visit ADT.com to learn more.
2: And on radio.
3: Tapai SBS Nepali ko sathma hununcha. Mobile, online, ra radio ma.
4: नमस्कार श्रोतावृन्द, एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा तपाईँलाई स्वागत छ। म दिनिता रिसाल। कार्यक्रम सुरु गर्नु अगाडि आज यो कार्यक्रम प्रसारण भइरहेको भूमि कुलीन राष्ट्रका वुरुन्जेरी मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति एसबीएस नेपाली आफ्नो सम्मान व्यक्त गर्न चाहन्छौ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौ, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोताबिन्द, हरेक मंगलबार र बिहिबार दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसबीएस नेपालीको रेडियो कार्यक्रम तपाईँले हरेक बिहिबार र आइतबार एसबीएस रेडियो 2 मा पनि अपरान्ह 4 देखि 5 बजेसम्म पुनः प्रसारण मार्फत सुन्न सक्नुहुन्छ। यो कार्यक्रम चाहिँ तपाईँले बिहिबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै आइतबार एसबीएस रेडियो 2 मा पुनः प्रसारणमा सुनिरहनु भएको छ। तपाईँको साथमा छु म दिनिता रिसाल, मेलबर्नको फेडरेसन स्क्वेयरमा रहेको एसबीएसको आज पनि स्टुडियो 6 बाट। र आज चाहिँ म एक्लै छुइनँ, मसँग स्टुडियोमा साथी पनि हुनुहुन्छ, सहकर्मी सुशीलजी। तपाईँलाई पनि कार्यक्रममा स्वागत गरिहालेँ है त।
5: धन्यवाद दिन्ताजी, यहाँ लगायत सम्पूर्ण हामीलाई सुनेर बस्नुभएका श्रोताहरूमा हार्दिक नमस्कार टक्र्याउँछु।
4: र अब भने आजको कार्यक्रममा हामीसँग के विषयवस्तु छन् त्यसबारे तपाईँहरूलाई जानकारी गराइहालौँ। श्रोतावृन्द, हरेक बिहिबार चाहिँ हामी सुरु गर्नेछौँ साप्ताहिक विश्व समाचारबाट। त्यस्तै गरी हामीसँग अस्ट्रेलिया र भानुआटु बीच हालै भएको करोडौँ डलरको एउटा सम्झौताको बारेमा पनि हामी कुराकानी गर्नेछौँ। त्यस्तै गरी अब फुटबल विश्वकपको सिजन, फुटबल सिजन, खेलकुद सम्बन्धी कुराकानी, फुटबलकै चर्चा गर्नु परिहाल्यो। केही बेरमा हामी केही श्रोताहरूसँग प्रत्यक्ष टेलिफोन कुराकानी पनि गर्नेछौँ। नेपालको प्रसङ्गलाई पनि जोडौँला। कार्यक्रममा गीत सङ्गीत पनि छन्। र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तपाईँले हामीलाई आज बिहिबार प्रत्यक्ष सुनिरहनु भएको छ वा अरू टाइम रिपिटमा पनि सुनिरहनु भएको छ भने यसपालिको विश्वकपमा तपाईँले चाहिँ कसलाई सपोर्ट गर्दै हुनुहुन्छ हामीलाई तपाईँले मेसेज पठाउन सक्नुहुन्छ। नम्बर एकचोटि बताइदिनुहोस् न त सुशीलजी, एसएमएस गर्ने नम्बर कि मै बताइहालौँ अहिलेको लागि? तपाईँले चाहिँ फोन गर्ने नम्बर बताउनु भयो हुन्छ है। नम्बर हो 0439799767। फेरि पनि एकपटक बताइहालौँ, 0439799767। अङ्ग्रेजीमा टिप्न सजिलो हुन्छ भने 0439799767 0439799767। र फुटबल विश्वकप अवधिभर हामी तपाईँहरूसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा पनि जोडिनेछौँ रेडियो कार्यक्रममा हरेक मङ्गलबार र बिहिबार। त्यसको नम्बर चाहिँ सुशीलजीले ठ्याक्क स्क्रिप्टबाट हेरेर अब बताउन जानु भइरहेको छ, फोन गर्ने नम्बर। ए, त्यो चाहिँ मैले सायद स्क्रिप्टमा छुट्याएको हुनसक्छ श्रोतावृन्द, म बताइदिइहाल्छु। त्यो चाहिँ एसएमएस गर्ने नम्बर जस्तै हो, तर अगाडि चाहिँ 1300ले रिप्लेस गर्नु भए पुग्छ। 1300799767 1300799767। अब कहिलेकाहीँ त्यस्तै हो है, दुईवटा नम्बर छ, एकचोटि नेपाली एकचोटि अङ्ग्रेजीमा भन्दा कहिलेकाहीँ कन्फ्युज भइ नै हालिन्छ। ठिकै छ, अब चाहिँ त्यस्तै गरी तपाईँले हामीलाई सोसियल मिडियामा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो ह्यान्डल हो फेसबुक, एक्स र इन्स्टाग्राममा एसबीएस नेपाली। यसका साथ भने अब चाहिँ कार्यक्रमको हाम्रो पहिलो प्रस्तुतितर्फ लागौँ। त्यसको लागि चाहिँ साप्ताहिक विश्व समाचार प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी सुनिता पोखरेलले।
6: धन्यवाद दिनेताजी र श्रोताहरूलाई, म सुनिता पोखरेलको तर्फबाट पनि कार्यक्रममा स्वागत छ। अब लागौं पछिल्ला 7 दिनका विश्व समाचार सुन्नतर्फ, जसका प्रमुख विषयहरू छन्। मेक्सिको सिटीमा रातिको समयमा भएको सडक उत्सवका क्रममा 3 जनाको मृत्यु। भेनेजुएलामा भूकम्पको 1 हप्ता पछि पनि स्वयंसेवकहरूको उद्धार प्रयास जारी, स्थानीय भन्छन् सरकारले पर्याप्त सहयोग गरेन। र विश्वकपमा इङ्ल्यान्ड र बेल्जियम अन्तिम 16मा प्रवेश।

0: अब समाचार विस्तारमा। एक अस्ट्रेलियन पुरुष मेक्सिकोको पर्यटकीय सहर हुँदै यात्रा गर्ने क्रममा हराएपछि उनको खोजीका लागि अन्तर्राष्ट्रिय खोज अभियान सञ्चालन भइरहेको छ। इन्टरपोलले 35 वर्षीय वेस्टर्न अस्ट्रेलियाका जेसी ब्रजेजका लागि अलर्ट जारी गरेको छ। विदेश मामिला विभाग, वेस्टर्न अस्ट्रेलियाको प्रहरी र मेक्सिकोका स्थानीय अधिकारीहरू पनि खोजी कार्यमा संलग्न छन्। मेक्सिकोकै अर्को प्रसङ्गमा, मेक्सिकोको पहिलो विश्वकप नकआउट खेलमा इक्वेडरमाथि जितपछि मेक्सिको सिटीमा रातिको सडक उत्सवका क्रममा 3 जनाको मृत्यु भएको छ। मेक्सिको सिटीको स्वास्थ्य विभागका अनुसार ती 3 जनालाई विभिन्न स्थानमा बेहोस अवस्थामा फेला पारिएको थियो। ती स्थानहरू प्रतियोगितामा मेक्सिकोको प्रत्येक जितपछि बढ्ने भिड व्यवस्थापन गर्न खेल हेर्न छुट्याइएको क्षेत्र वरपर रहेका थिए। उद्धार प्रयास भए पनि अधिकारीहरूले 19 वर्षीय महिला, 48 वर्षीय महिला र 44 वर्षीय पुरुषको निसासिएर मृत्यु भएको बताएका छन्। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले सम्पूर्ण देशले ती परिवारहरूप्रति समवेदना व्यक्त गरिरहेको बताएकी छिन्।
1: Mexico City Mayor's office is in contact with their families. Today I instructed Mexico's Secretary of the Interior, Rosa Isela, to provide whatever support is needed.
2: Apoyen en todo lo necesario.
0: भेनेजुएलामा गएको विनाशकारी 2 भूकम्पको 1 हप्तापछि स्वयंसेवकहरूले कुकुरहरूको सहयोगमा उद्धार कार्य तीव्र रूपमा जारी राखिरहेका छन्। भेनेजुएलामा भएको उक्त घटनामा केही आश्चर्यजनक जीवित उद्धार पनि भएका छन्, जसमा यसै साता भग्नावशेषबाट एक सानो बालक जीवितै फेला परेको उदाहरण पनि छ। तर धेरै स्थानीय बासिन्दाले सरकारी प्रतिक्रिया अपर्याप्त रहेको बताएका छन्। मृतक संख्या झण्डै 2000 पुगेसँगै राहत तथा उद्धार कार्यमा अन्तर्राष्ट्रिय सहयोग पनि बढाइएको छ। राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले विश्व खाद्य कार्यक्रम लगायत अन्य निकायहरूसँगको सहकार्यमा सहायता उपलब्ध गराइँदै आएको बताएका छन्।
3: The support includes management of temporary shelter sites, installation of tents and of beds, primary health care, mental health, psychosocial support, child-friendly spaces and water and sanitation services as well. The World Food Program has provided ready-to-eat food rations that is supporting community kitchens.
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो परिवारको क्रिप्टो करेन्सी गतिविधिबाट उनी राष्ट्रपति भएको पहिलो वर्षमै करिब 1.2 अर्ब अमेरिकी डलर आम्दानी भएको देखाउने वित्तीय विवरणहरू दायर गरेका छन्। तीमध्ये 50 करोड डलर भन्दा बढी आम्दानी वर्ल्ड लिबर्टी फाइनान्सियल नामक एक नयाँ व्यवसायसँगको सम्बन्धबाट आएको देखिएको छ। यो स्टार्टअप ट्रम्पका छोराहरू र उनका मध्यपूर्वका लागि दूत रहेका स्टिभ विटकफका छोराले मिलेर स्थापना गरेका थिए। फाइलिङहरूमा ट्रम्प डलर क्रिप्टोकरेन्सीसँग सम्बन्धित लाइसेन्सिङ सम्झौता अन्तर्गत प्राप्त 63.5 करोड डलर रोयल्टी आम्दानीको पनि उल्लेख गरिएको छ। यो क्रिप्टोकरेन्सी उनको शपथ ग्रहण हुनुभन्दा केही घण्टा अघि मात्र सार्वजनिक गरिएको थियो। फोर्ब्सले क्रिप्टोकरेन्सीले राष्ट्रपति ट्रम्पको सम्पत्ति झण्डै 3 गुणा बढ्नमा मुख्य भूमिका खेलेको बताएको छ। तर व्हाइट हाउस र ट्रम्प स्वयंले कुनै पनि प्रकारको स्वार्थको द्वन्द्व वा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भएको आरोप अस्वीकार गरेका छन्।
4: I don't get involved in my personal, we have funds that run my money. And I purposely, I never speak to any of the people that run the money. But they're at big institutions and they invest in whatever they invest.
0: अब खेलकुद समाचार र त्यसमा विश्वकप। इङ्ल्यान्ड फुटबलका समर्थकहरूले आफ्नो टोलीले कङ्गोलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेपछि उत्सव मनाइरहेका छन्। सन् 1966 च्याम्पियन इङ्ल्यान्डले यो जितसँगै अर्को चरणमा प्रवेश गरेको हो। ह्यारी केनले दोस्रो हाफमा 2 निर्णायक गोल गर्दै खेलको नायक बनेका थिए। उता अर्को खेलमा बेल्जियमले अन्तिम मिनटमा गोल गर्दै स्टपेज टाइममा 3-2 रोमाञ्चक जित निकालेको छ। सेनेगलले पहिलो हाफमै 2-0 अग्रता बनाए पनि दोस्रो हाफमा बेल्जियमले पुनरागमन गर्दै अन्तिम समयमा 3 गोल गरेर खेल उल्ट्याएको हो। यसका साथ पछिल्ला 7 दिनका विश्व समाचार यति नै।

0: कार्यक्रमका बाँकी प्रस्तुतिहरूका लागि भने लागौं मेलबर्नतर्फ जहाँ हुनुहुन्छ सहकर्मी तिनिता रिसाल।
1: धन्यवाद सुनिताजी र श्रोताहरू, यो साप्ताहिक विश्व समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सिडनीबाट सहकर्मी सुनिता पोखरेल। र कार्यक्रमको सुरुवातमा भने झैँ अब भने आजको एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा पालो भएको छ अस्ट्रेलिया सम्बन्धी नै अर्को समसामयिक विषयलाई जोड्ने। श्रोतावृन्द, अस्ट्रेलिया र भानुवाटुले 50 करोड डलर बराबरको एक आर्थिक तथा सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। लामो समयदेखि प्रतीक्षित यस सम्झौता दुवै देशका लागि पहिलो हो। यसले अस्ट्रेलियालाई उक्त पेसिफिक राष्ट्रको प्राथमिक सुरक्षा साझेदारका रूपमा स्थापित गरेको छ। तर अस्ट्रेलियाका प्रधानमन्त्रीले सुरुमा चाहे जस्तो बलियो सम्झौता भने यो होइन। उता चीनले भने उक्त सन्धिले आफूलाई लक्षित गरेको चिन्ता व्यक्त गर्दै अस्ट्रेलियालाई भूराजनीतिक खेल नखेल्न चेतावनी दिएको छ। थप बुझौं यो विस्तृत रिपोर्टमा। ती थिए अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजी र भानुवाटुका प्रधानमन्त्री जोथम नापाट, 15 करोड डलरको सम्झौतामा हस्ताक्षर गर्नुअघि हात मिलाउँदै। उक्त नाकामल अग्रिमेन्टमा हस्ताक्षर करिब 10 महिनाको पर्खाइपछि भएको हो। यस अघिको प्रयासमा प्रधानमन्त्री नापाट हस्ताक्षर समारोहबाट पछि हटेका थिए। कारण भानुवाटुको सार्वभौमिकतामा असर पर्न सक्ने र विशेष गरी चीनसहित अन्य देशसँगका लगानीमा बाधा पुग्न सक्ने चिन्ता। तर यसपालि भने शान्तिपूर्ण, स्थिर र समृद्ध पेसिफिक क्षेत्र निर्माण गर्ने दुवै देशको साझा दृष्टिकोण रहेको यस सम्झौताले देखाउने भानुवाटुका प्रधानमन्त्रीको भनाइ छ।
2: Australia and Vanuatu are close neighbors, trusted partners and enduring friends. Today's meeting reaffirms our shared commitment to continue to strengthen the comprehensive partnership between our two countries.
1: दुबई देशको लागि यो जीत रहेको प्रधानमन्त्री एन्थनी अल्बनीजीले पनि बताए।
3: Above all, it is built on an equal partnership. We have concluded a balanced agreement that will protect our collective and individual security and our sovereignty, and it will support our interest in a stable, prosperous and secure region that we both call home.
1: यस सम्झौताले टापु राष्ट्र भानुवाटुको विकास सहायता र प्रहरी सहकार्य सम्बन्धी प्रमुख साझेदारको रूपमा अस्ट्रेलियालाई खडा गरेको छ। त्यस्तै भानुवाटुले आफ्ना महत्त्वपूर्ण पूर्वाधारमा कुनै तेस्रो पक्षको संलग्नताबारे विचार गर्दा अस्ट्रेलियासँग परामर्श गर्ने बताइएको छ। तर सुरुमा अस्ट्रेलियाले प्रस्ताव गरे जस्तो कुनै निर्णय रोक्ने भिटो अधिकार भने अस्ट्रेलियासँग हुने छैन र भानुवाटुले आफ्नो क्षेत्रमा कुनै सैन्य अड्डा स्थापना गर्न नदिने स्पष्ट पारेको छ।
2: We have in fact passed an act in parliament not to allow any militarization to actually be used for our critical infrastructure, and we give a very strictly attention to all our critical infrastructure.
1: Videsh Mantri Penny Wong le ABC News Breakfast sang kura gardai yo samjhauta Australia ra Prashant Chhetra bich ko sambandh ma ek parivartankari upalabdhi raheko bataeki chhin.
4: There will be more to come. There will be more to come, and that's because we are determined to continue to engage and to formalize our arrangements and relationships with the countries of the Pacific.
1: अस्ट्रेलियाले सुरुमा प्रस्ताव गरेका केही पक्ष, विशेष गरी यस क्षेत्रमा चीनको प्रभाव सीमित गर्ने प्रावधानहरू अन्तिम सम्झौतामा समावेश नभए तापनि यस सन्धिले अस्ट्रेलियाको रणनीतिक अवस्था अझ सुदृढ बनाएको विदेश मन्त्री पेनी वाङले बताएकी छिन्।
4: We are in a permanent contest in the Pacific, a permanent contest for influence. So we are very pleased that we have, after a lot of negotiation and discussion, signed the agreement yesterday between the two prime ministers that confirms Australia's place as Vanuatu's principal economic security and development partner.
1: यो सुरक्षा सम्झौताले प्रशान्त क्षेत्रमा अस्ट्रेलियाको आर्थिक स्थान मजबुत बनाउन सक्ने वैदेशिक नीतिका विश्लेषकहरू बताउँछन्। दुवै देश एकअर्काको निजी क्षेत्रबीचको सहकार्य गर्न पनि सहमत भएका छन्। यस अन्तर्गत अस्ट्रेलियाले भानुवाटुको श्रम बजारलाई तालिम मार्फत सहयोग गर्ने तथा भानुवाटुले डिजिटल अर्थतन्त्रमा सहभागी हुने प्रतिबद्धता जनाएको छ। यसले अस्ट्रेलियालाई प्रशान्त क्षेत्रमा चीनको आर्थिक प्रभावसँग प्रतिस्पर्धा गर्न थप सहयोग पुर्याउने लुई इन्स्टिट्युटको पेसिफिक आइल्यान्ड्स प्रोग्रामका निर्देशक ओलिभर नोबिताओको भनाइ छ।
5: Something that you don't always see is that there's a strong commitment within the agreement as well for sort of private sector linkages to assist with propping up Vanuatu's economy. So I think that's a key win for Australia to be a partner to ensure that it has a say or sort of can direct Australian investment going into Vanuatu as well. And that's a key area that we've been

0: seeing competition across other Pacific Island countries as well, where there's a lot of Chinese investment.
1: चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले उक्त सम्झौता चीनलाई लक्षित गरिएको भनी चिन्ता व्यक्त गर्दै अस्ट्रेलियालाई भूराजनीतिक खेल नखेल्न चेतावनी दिएका छन्।
2: We hope cooperation between relevant countries and Pacific Island countries will contribute to the development and stability of the island region, not target any third party or be used as a tool for geopolitical rivalry.
1: Vanuatu हाल चीनसँग पनि एउटा छुट्टै सम्झौता गर्ने तयारीमा छ। उक्त नामेले अग्रिमेन्ट बारे विस्तृत विवरण औपचारिक हस्ताक्षर भएपछि खुलासा गर्ने वानुआटुका प्रधानमन्त्री नापातले बताएका छन्।
3: It is not yet signed. We will share the agreement. There's nothing to hide. Our government is transparent.
1: र लोवी इन्स्टिट्युटका नोबिताओ बताउँछन् कि चीनसँगको उक्त सम्झौता सार्वजनिक भएपछि वानुआटुका क्षेत्रीय प्राथमिकताहरू अझ स्पष्ट हुने देखिन्छ।
0: There's a risk that the Australian government does take on in that where it can be a partner of choice on paper, but no country really is limited from engaging with other countries as well. Until we see, you know, the actual copy of the Namela agreement, we won't actually know the full on extent to that.
1: SBS न्यूजका लागि एन्जेलिका वेट र रयान टेमरद्वारा तयार पारिएको सामग्री SBS नेपालीका लागि प्रस्तुत गर्दै म दिनिता रिसाल।
4: SBS नेपाली SBS साउथ एशियनमा
1: र श्रोतावृन्द, अस्ट्रेलिया र वानुआटु बीचको यो सम्झौता लगायत अन्य अध्यावधिक समाचार र पडकास्टहरूका लागि तपाईँ हाम्रो वेबसाइटमा जान सक्नुहुन्छ। ठेगाना हो sbs.com.au/nepali। र त्यस्तै गरी हामीलाई कार्यक्रम लाइभ वा पडकास्ट क्याचअपमा सुनिरहनु भएका श्रोताहरू, अब आजको प्रश्न पनि सोधिहालौँ है। फिफा विश्वकपमा तपाईँले कसलाई सपोर्ट गर्दै हुनुहुन्छ? हामीलाई तपाईँले कार्यक्रममा मेसेज गरेर पठाउन सक्नुहुन्छ।
5: र दिन्दाजी, तपाईँले भन्नुभन्दा अगाडि मैले स्क्रिप्ट चाहिँ तयार गरिसकेको छु होइन, र हामीलाई अब मेसेज पठाउनुको लागि हाम्रो नम्बर रहेको छ 0439799767। नम्बर फेरि एकपटक यहाँहरूलाई सुनाउन चाहन्छु म 0439799767, अङ्ग्रेजीमा 0439799767। एकपटक फेरि 0439799767।
1: अनि त्यस्तै गरी अब हामीलाई यो त भयो एसएमएस करियर नम्बर, र फिफा विश्वकप अवधि भर तपाईँले हामीलाई हरेक मङ्गलबार र बिहिबारको रेडियो कार्यक्रममा प्रत्यक्ष टेलिफोन सम्पर्कमा पनि जोडिन सक्नुहुन्छ। त्यसको नम्बर पनि बताइहालौँ 1300 799 7967। र यो सँगै अब आजको कार्यक्रममा चाहिँ दुईजना छौँ हामी होइन, सामान्यतया कि त सिडनीबाट मेलबर्नबाट गर्दाखेरि अब सुनिताजी र मेरो आवाज, म दिनिता, हाम्रो आवाज सुनि नै रहनु भएको छ। सुशीलजी चाहिँ प्रत्यक्ष रेडियो कार्यक्रममा आज हामीसँग हुनुहुन्छ, अब पडकास्टमा त तपाईँले उहाँको आवाज पनि सुनि नै रहनु भएको होला होइन, र छैन भने चाहिँ आजै हामीलाई फलो गरिहाल्नु एप्पल पडकास्ट, स्पोटिफाई र एसबिएस अडियो एपमा हामी रहेका छौँ एसबिएस नेपाली पडकास्ट। र अहिलेको लागि भने कार्यक्रमको पहिलो ब्रेक लिनतर्फ लागौँ, त्यसपछि हामीसँग थुप्रै सामग्रीहरू बाँकी नै रहेका छन्। अहिलेको लागि भने यो छोटो ब्रेकको पालो।
6: तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
7: There's a reason some things just taste better. At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk, traditional methods, and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care. Right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
8: SBS On Demand ma sanyo TV karyakram ra chalachitra haru nishulka stream garna upalabdha chan tapai kai phone, smart TV, tablet ya laptop ma. Aajai SBS On Demand app download garnu hos ya website ma janu hos.
6: Insight SPS को एक पुरस्कार विजेता कार्यक्रम हो। अरूले समावेश नगर्ने जल्दो बल्दो विषयमा निर्भीक हुँदै यो कार्यक्रमले बहस सञ्चालन गर्छ। हरेक मङ्गलबार राति 8:30 बजे SPS र अन डिमान्डमा।
9: Unscripted, untamed, unforgettable.
10: Lord Season 4, The Arctic. Nothing can prepare you for this.
9: 10 brave souls, far from home, close to freezing.
11: It's a whole new frontier.
12: Oh my God!
9: The absolutely real.
11: Cold like this can kill you.
9: Reality series.
10: It's on like Donkey Kong.
9: Alone Australia.

0: Cream's 15th of July on SBS On Demand.
1: श्रोता वृन्द, पुनः स्वागत छ तपाईँलाई। तपाईँ सुन्दै हुनुहुन्छ एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम, र हामी आइरहेका छौँ आज भने मेलबर्नको फ्लिन्डर्स स्ट्रिट स्टेसन अगाडि, जुन फेडरेसन स्क्वायर छ त्यहीँ अवस्थित एसबिएसको स्टुडियो 6 तपाईँको साथमा छु म, दिनिता रिसाल,
2: र म सुशील चालिसे।
1: अवश्य पनि हामी दुईजना तपाईँसँग आज रहेका छौँ। अब मेलबर्नको मौसमको कुरा गर्नुपर्दा चाहिँ अब त्यस्तै हो, चिसचिसै छ है। कहिलेकाहीँ घामपानी भन्न सुहाउँथ्यो, तर आज चाहिँ घामको अनुहार चाहिँ मैले चाहिँ बिहानदेखि देखेको छैन है। सुशीलजी, तपाईँले देख्नुभएको भएन आज घामको अनुहार?
2: त्यस्तै छ, म पनि अब आउँदाखेरि चाहिँ होइन धुम्म देखिरहेको थिएँ है। अब यो मेलबर्नमा सधैँ चिसो नै, हामीलाई त बानी पनि परिसकेको छ।
1: ज्याकेट चाहिँ छुटाउन सकिँदैन, छाता पनि बोकेरै हिँड्ने बानी गरेको छु मैले चाहिँ। अब त्यस्तै गरी तपाईँलाई अब अलिकति कार्यक्रमको बारेमा बताइहालौँ। हामीलाई कहाँ कहाँ सुन्न मिल्छ, यो नेपाली आवाज रेडियोमा कसरी आयो भनेर सोच्दै हुनुहुन्छ भने, हामी आउँछौँ हरेक मङ्गलबार र बिहिबार अपरान्ह 2-3 दिउँसो प्रत्यक्ष एसबिएस साउथ एसियनमा, र पुनः प्रसारण भने तपाईँले हामीलाई हरेक बिहिबार र आइतबार एसबिएस रेडियो 2 पनि सुन्न सक्नुहुन्छ श्रोतावृन्द। र यो सँगै अब भने हामी अन्य विषयवस्तु त हामीसँग रहेका नै छन् कार्यक्रममा, तर त्योभन्दा अगाडि चाहिँ यसभन्दा अगाडि मङ्गलबारको कार्यक्रममा हामीले प्रस्तुत गरेको एउटा सामुदायिक विषयको छोटो अंश जोड्न चाहेँ।

0: श्रोतावृन्द, दक्षिणी सिडनीको रिभरवुड स्थित पिकहर्स्ट पार्क कम्युनिटी सेन्टर करिब 7 वर्षको पर्खाइपछि आधिकारिक रूपमा उद्घाटन गरिएको छ। सन् 2019 प्राप्त संघीय सरकारको $10,00,000, राज्य सरकारको $1,00,000 र काउन्सिलको $130,000 सहयोगमा निर्माण भएको यो केन्द्र जुलाईदेखि समुदायका लागि सञ्चालनमा आउने नेप्लिज अस्ट्रेलियन एसोसिएसनले जनाउँदा संस्थाका पूर्व अध्यक्ष तथा हाल उक्त कम्युनिटी सेन्टरको कार्य समितिमा रहेका ऋषि आचार्यले यसको प्रयोग योजनाबारे बताएका छन्। त्यसको छोटो अंश एसबीएस साउथ एसियनको नेपाली कार्यक्रम
1: र मुख्य गरी चाहिँ अब यो एउटा कम्युनिटी हबको रूपमा यसलाई अगाडि बढाउने हो र त्यसमा अब जति पनि हाम्रो स्थानीय समुदायहरू हुनुहुन्छ उहाँहरूसँगको सहकार्य र एउटा वाइडर ग्रेटर सिडनीमा बस्ने नेपाली समुदायको कम्तीमा पनि कार्य समितिको बैठक मात्रै भयो भने त्यहाँबाट गर्न सकिने र त्यो हललाई चाहिँ अलिकति बढी यो प्रविधिको हिसाबले पनि भर्चुअल मिटिङ गर्न सक्ने गरी त्यसलाई विकास गर्नलाई हामीले खोजिरहेको छौँ। अहिले खाली छ, त्यहाँ कुर्सीहरू पनि छैनन्, अब टेबलहरू पनि छैन, सबै कुरा त्यो जोड्नुपर्ने छ। त्यसको लागि पनि हामीले यहाँका स्थानीय काउन्सिल अनि स्टेट फेडरल एमपीहरूसँग कुरा गरिरहेको छौँ त्यो फन्डिङको लागि। त्यस्तो छ, मुख्य रूपमा चाहिँ अब यसलाई एउटा कम्युनिटी हबकै रूपमा चाहिँ अगाडि बढाउने योजना छ।
0: र ऋषि आचार्यसँग पिकहर्स्ट पार्क कम्युनिटी सेन्टर बारे कुराकानी र पूरा रिपोर्ट चाहिँ तपाईँले हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ। सहकर्मी चाहिँ सुनिता पोखरेलले तयार पार्नुभएको उक्त रिपोर्टको यो छोटो अंश कार्यक्रममा सुन्यौँ र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचार वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। र श्रोतावृन्द, यो सँगै अब भने अलिकति आर्थिक वर्ष 2026-27 जुन यही हप्ता जुलाईदेखि सुरु भएको छ होइन, त्यहीबारे कुरा गरौँ। अब विभिन्न परिवर्तनहरू लागू भएका छन्, केही भइसके केही हुँदैछन् होइन अस्ट्रेलियाभर। अब अलिकति चाहिँ अध्यागमनको विषयबाट नै सुरु गरौँ। अस्ट्रेलियाको आप्रवासन प्रणालीमा कडाई हुने अपेक्षा गरिँदा भिसाका शर्तहरू पालना गर्न सुझाव दिइएको छ। जुलाई 1 लागू हुने परिवर्तनहरूले अस्ट्रेलियामा बस्दै आएका तथा हालसालै भित्रिएका आप्रवासीहरूलाई कस्तो प्रभाव पार्छ भन्ने सन्दर्भमा मेलबर्नका अध्यागमन एजेन्ट केशव कणेलले एसबीएस नेपालीसँग कुराकानी गरेका छन् र सोही कुराकानीको छोटो अंश अबको प्रस्तुतिमा।
2: जनरली जुलाईको 1 फीजहरू बढ्ने हो, तर अहिलेसम्म अनाउन्स गरेकोमा चाहिँ यो एआरटी फी रिभ्यू भिसा रिभ्यू चाहिँ क्यान्सल भएपछि रिभ्यू गर्ने ठाउँ एआरटी फी चाहिँ बढेको हो, त्यसको चाहिँ आएको छ। त्यसमा चाहिँ 3580 थियो पहिला, 3727 इज गोइङ टु बी न्यू फी। अनि त्यसपछि चाहिँ अर्को पार्ट चाहिँ यो स्पोन्सरसिप 482-186-494 भिसामा चाहिँ इन्कम रिक्वायरमेन्ट जनरली हाम्रो कम्युनिटीले युज गर्ने चाहिँ सिएसआइटी टिएसएमआइटी यसमा चाहिँ 76515 थियो पहिला, सो त्यो चाहिँ इन्क्रिज भएर स्यालेरी चाहिँ 79499 हुँदैछ त्यो चाहिँ। र स्पेसलिस्ट स्किलमा चाहिँ पहिला भन्दा वृद्धि भएर अहिले 146717 पुग्दैछ, र अब हामीले मेजर युज गर्ने भनेको चाहिँ त्यही 79499 चाहिँ। अब स्पोन्सर्ड भिसा जे पनि एप्लाई गर्दाखेरि अथवा 186 हाल्दाखेरि चाहिँ त्यो स्यालेरी चाहिँ हुनुपर्छ।
3: त्यही अब स्यालेरी भन्दाखेरि चाहिँ 79499 भन्दाखेरि झन्डै लगभग वर्षमा चाहिँ 80,000 अथवा 79,400 चाहिँ हुनु पर्यो होइन त तलब। हजुर, पर्मानेन्ट माइग्रेसनमा पनि अलिकति फोकस हुने भनिएको छ होइन, अब त्यसको लागि चाहिँ कस्तो छ अब अहिले सरकारको अहिले सरसर्ती हेर्दाखेरि अहिलेसम्मको अनाउन्समेन्टहरूबाट चाहिँ के पाइन्छ?
2: इट्स कम्प्लिकेटेड हेर्नुहोस् होइन, एउटा कुरा चाहिँ मैले के भन्छु भने यिनीहरूले 4 वर्ड युज गरेको छ गभर्मेन्टले अब हुने माइग्रेसनमा को कसलाई बढी प्रायोरिटी दिन्छौँ भन्दाखेरि उनीहरूले एजुकेसन स्किल एज र एक्सपिरियन्स होइन 4 पार्टलाई, र र्युमरलाई नै पत्याउने हो भने दे वुड बी अ होल लट अफ चेन्ज नेक्स्ट इयर, दिस इयर पोइन्ट सिस्टम पनि चेन्ज हुन्छ भन्ने छ। तर यो 4 चिज चाहिँ उनीहरूले भने पनि दिज आर द 4 फ्याक्टर्स, जहिले पनि यही नै थियो। सो तर अहिले हेर्दाखेरि चाहिँ अब चाहिँ स्टुडेन्टहरूले आउने पढ्ने ओके म इन्भिटेसन एप्लाई गर्छु मलाई इन्भाइट आउला म गरौँला भन्ने मात्रै नभइकन, त्यो त अफकोर्स छ, त्यो त छँदै नै छ, इम्प्लोयर बेस्ड इम्प्लोयमेन्ट बेस्ड भिसाहरूमा चाहिँ अलिक बढी फोकस गर्यो भने अलिक बढी चाहिँ सर्टेन्टी चाहिँ हुन्छ जस्तो लाग्छ।
0: र श्रोताबिन्दु नि थिए मेलबर्नका अध्यागमन एजेन्ट केशव कणेल, उनीसँगको पूरा कुराकानी चाहिँ पडकास्टमा उपलब्ध रहेको छ, हाम्रो वेबसाइटमा तपाईँले पाउन सक्नुहुन्छ। र यो सँगै हामी तपाईँलाई जानकारी पनि गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका छन् र तपाईँको लागि तपाईँको आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि भने आफ्नो माइग्रेसन एजेन्ट वा कानुनी सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। र जुलाई एकदेखि नै लागू भएका परिवर्तनहरूको कुरा गर्दै गर्दा अब आर्थिक विषयवस्तु पनि अवश्य यसमा जोडिन्छ नै, र त्यसमा चाहिँ पहिलोपटक घर किन्नेहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले नेगेटिभ गियरिङ, क्यापिटल गेन्स ट्याक्स, सुपर सेल्फ म्यानेज्ड फन्डबाट प्रपर्टीमा लगानी गर्ने लगायतमा परिवर्तन ल्याएको छ। यी परिवर्तनहरूले लगानीकर्ताहरूमा गर्ने प्रभावका बारेमा सिडनीस्थित ट्याक्स एजेन्टका रूपमा कार्यरत चुडामणि बेलबासीसँग सहकर्मी सुनिता पोखरेलले कुराकानी गर्नुभएको छ। र नेगेटिभ गियरिङबारे चाहिँ यी परिवर्तनबारे बुझ्न के जरुरी छ त त्यसबारे चुडामणि बेल बासीबाट सुनौ।
4: हाम्रो लागि यहाँ चाहिँ यो डेटहरू चाहिँ भेरी महत्त्वपूर्ण हुन्छ। यो 2026 12 मेदेखि तपाईँको चाहिँ तिनवटा कुराहरू चाहिँ यहाँ यो उसमा चेन्जहरू भएको छ। एउटा चाहिँ जस्तो हामीले कुनै पनि प्रपर्टी नयाँ किन्यौँ, इन्भेस्टमेन्ट प्रपर्टी भनेर नयाँ किन्यौँ भने त्यो नेगेटिभ गियरिङ जति क्लाइम गरिरहेको हुन्छ अहिले त्यो चाहिँ कन्टिन्युस हुन्छ। अनि त्यसपछि 12 मेभन्दा अगाडि किनेको प्रपर्टीहरू जो छ त्यसलाई चाहिँ ग्रान्ड फादरिङ रुल भन्छ, त्यसलाई चाहिँ तपाईँको चाहिँ के अरे त्यो त्यो पनि त्यो हामीले कन्टिन्यू गर्न पायो। र कुनै प्रपर्टी जस्तो 12 मेदेखि अहिलेसम्मको त्यो जुन चाहिँ हामीले अब किन्नेको प्रपर्टीहरूमा यो 30 जुन 2027 भनौँ न नेक्स्ट इयरको 30 जुनसम्म चाहिँ हामीले त्यही नेगेटिभ गियरिङ क्लाइम गर्न पायो। त्यसपछि चाहिँ त्यो जति पनि घाटा हुन्छ त्यसलाई चाहिँ खालि क्यारी फरवर्ड मात्रै गर्न पाइयो। त्यो जति बेला हामीले चाहिँ इन्कम भनौँ न त्यसको चाहिँ फाइदा कमाउँछौँ त्यति बेला पनि हामीले अफसेट गर्न पायो, र पछि बेच्ने बेलामा पनि त्यो चाहिँ घाटा एकोमोडेट हुन्छ। त्यो एकोमोडेट भएपछि त्यो घाटालाई चाहिँ युज गर्न चाहिँ पाइयो। खालि अहिले चाहिँ इन्स्टेन्ट चाहिँ डिडक्सन गर्न पाइएन, पछि चाहिँ गएर त्यसलाई चाहिँ घाटालाई एको त्यो जम्मा गरेर त्यसपछि पछि बेच्दाखेरिको फाइदा भएर घटाउनु पाइयो।
3: ए अब त्यो ग्रान्ड फादरिङ रुल भनेको चाहिँ अगाडिको नियम जुन रहेको छ नियम चेन्ज भइसकेपछि पनि त्यो पहिलाकै नियम अनुसार चल्न मिल्ने खालको एउटा एक्सेप्सनल जस्तो भयो होइन?
4: हजुर, जस्तो अब तिनवटा कुरा छ, एउटा नयाँ प्रोपर्टी किनियो त्यसलाई चाहिँ पाइयो यो नेगेटिभ गियरिङ क्लाइम गर्नलाई, अनि एक्जिस्टिङ प्रपर्टिज भन्छ त्योभन्दा पहिला किनेको प्रपर्टीहरूलाई पनि त्यसलाई चाहिँ ग्रान्ड फादरिङ भन्छ, त्यसलाई चाहिँ त्यो पनि पाइयो। अनि त्यसपछि जुन चाहिँ अहिले आएर यो भनौँ न पुराना प्रपर्टीहरू 12 मेदेखि यतातिर किनिया छ भने नेक्स्ट इयरको 30 जुनसम्म चाहिँ त्यो नेगेटिभ गियरिङ पाइयो। त्यसपछि चाहिँ जति पनि घाटा हुन्छ त्यसलाई चाहिँ त्यो इन्स्टेन्टली

0: मा घटाउन पाइएन, खालि त्यसलाई चाहिँ हिसाब गरेर मात्रै राख्न पाइयो।
1: र श्रोताबिन्दु नै थिए ट्याक्स एजेन्ट चुडामणि बेलबासे, र उनीसँगको पुरा कुराकानी पनि वेबसाइटमा उपलब्ध रहेकै छ, जुलाई 1 देखिका आर्थिक परिवर्तनहरूबारे। र फेरि पनि यहाँहरूलाई हामी जानकारी गराइहाल्न चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू अवश्य पनि साधारण प्रकारका रहेका छन्, तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ। आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। र यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्त स्वयंका हुन् र विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन।
2: एसबीएस नेपाली मोबाइल, अनलाइन र रेडियोमा।
1: र श्रोतावृन्द, अब आर्थिक विषयको बारेमा पनि कुराकानी भइहाल्यो है, अब वर्ल्ड कप सिजन, वर्ल्ड कपको पनि अलिकति छोइहालौँ होला, केही श्रोताहरूसँग चाहिँ हामी केही बेरमा कुराकानी गर्ने नै छौँ। तर अहिले भने अस्ट्रेलियामा चाहिँ सबैको प्रतीक्षामा रहेको अस्ट्रेलियाको राउन्ड अफ 32 खेल नजिकिँदै गर्दा, जुन चाहिँ यही शनिबार रहेको छ, अस्ट्रेलियाले इजिप्टलाई खेल्दैछ। यदि तपाईँले हामीलाई आज बिहिबार प्रत्यक्ष सुनिरहनु भएको छ भने र आइतबार सुनिरहनु भएको छ भने त खेलको नतिजा पनि आइसकेको हुनु नै पर्छ यो समयसम्म है। र अब त्यसबारे चाहिँ हामीले सिडनीमा नेपाली सामुदायिक फुटबलमा सक्रिय रहेका केही समुदायका सदस्यहरूसँग कुराकानी गरेका छौँ, तर त्यसभन्दा अगाडि चाहिँ मैले सुशीलजीलाई पनि एउटा प्रश्न सोध्न चाहेँ होइन। सुशीलजी, कस्तो चल्दैछ तपाईँको वर्ल्ड कप सिजन चाहिँ?
3: एकदम अब दिनताजी होइन, अब जसरी अरूलाई यो वर्ल्ड कप लागिरहेछ, मलाई पनि त्यस्तै नै लागिरहेछ होइन। अब एकदम निकै रमाइलोसँग समय गइरहेछ वर्ल्ड कपले गर्दाखेरि, अब भ्याएको समयमा हेरिरहेछ। अब अझ हाम्रो त अब एसपिएसको अफिसमा पनि बेला बेलामा यसो हेर्ने मौका मिलि पनि रहेछ होइन, निकै रमाइलो भइरहेछ। अब
1: हजुर, त्यही अफिसमा हेर्ने कुरा गर्दा चाहिँ श्रोताहरूलाई बताइहालौँ है, स्टुडियोमा ठ्याक्कै मेरो अगाडि टिभीमा यहाँ फ्रान्स र स्विडेनको रिम्याच भइरहेछ। भोल्युम त कम छ, अभियसली अब भोल्युम अन गरेर हेर्नु मिलेन अहिले, तर त्यही अब हामी चाहिँ एसबिएसको जुन वर्ल्ड कप वाचर्स राइट्स एसोसिएसन छ, काममा फुटबल हेर्न पाउनुपर्छ भन्ने त्यसको पनि सदस्य परेकाले, अब तपाईँहरूको चाहिँ कस्तो चलिरहेको छ? अब काममा कहिलेकाहीँ भ्याइन्छ, कहिलेकाहीँ भ्याइँदैन होला होइन, कतिजनाले अब हाइलाइट्स हेरेरै चित्त बुझाइरहनु परेको अवस्था पनि हुनसक्छ। तर त्यसैको लागि, रमाइलो गर्नकै लागि फुटबल अवधिभर तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ रेडियो कार्यक्रममा। हामीलाई तपाईँले मेसेज गर्न सक्नुहुन्छ 0439799767 नम्बर, र कल गर्ने नम्बर भने 1300799767। र यो सँगै भने अब अस्ट्रेलिया र इजिप्टको खेल चाहिँ कस्तो होला त्यसबारे केही आङ्कलनहरू गरेका छन् सिडनीको गोर्खा नेपालीज कम्युनिटी जिएनसी फुटबल क्लबका अध्यक्ष राजीव प्रधान, र त्यस्तै गरी सिडनीमा सामुदायिक फुटबलमा सक्रिय र हामीले हरेक महिना आर्थिक विषयवस्तु सम्बन्धी कुराकानी गर्ने आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग छोटो मिठो कुराकानी सहकर्मी समीर घिमिरेले गर्नुभएको छ। सुरुमा राजीव प्रधान र त्यसपछि भट्टराईको यो भनाइ सुनिहालौँ।
4: हेरि, त्योभन्दा अगाडि चाहिँ अस्ट्रेलियाको खेलमा चाहिँ तपाईँले अहिलेसम्मको खेल हेर्दाखेरि स्ट्रेन्थहरू के देख्नु भएको छ अस्ट्रेलियन टोलीको?
5: अस्ट्रेलियनको मेन अब खास त टिम वर्कै हो, टिम वर्क प्लस अब हाम्रो कोच पनि अब अस्ट्रेलिया नै कोच छ, त्यही भएर आई थिङ्क यही अन्डरस्ट्यान्ड अब प्लेयरहरूलाई अलिकति बुझ्छ जस्तो लाग्छ। अनि हाम्रो ए लिगको पनि प्लेयरहरू धेरैजना सेलेक्ट भएको छ यसपालि, जो चाहिँ सायद धेरैले चिनेको पनि थिएन होला पहिला, यसपालि नै फर्स्ट टाइम देखिरहेछ होला जस्तो लाग्छ। उनीहरूले पनि राम्रो पर्फर्म गरिरहेछ, एक्जाम्पल हाम्रो गोलकिपरै भयो होइन, प्लस हाम्रो यो स्ट्रेन्थ अर्को भनेको हाम्रो यो राइट ब्याकमा खेल्ने ऊ पनि एकदम राम्रो छ, स्ट्रेन्थ यङ यङ छ केटाहरू, प्लस हाम्रो स्ट्राइकरहरू, सबै टिम वर्क चाहिँ एकदम राम्रो देखेको छ।
4: अन्त्यमा अब इजिप्टसँग हुने गेमलाई कसरी हेर्नु भएको छ र इजिप्टलाई कसरी दाँच्नुहुन्छ?
6: आई थिङ्क इट इज भेरी टफ टिम होइन, त्यो फिफाको ऱ्याङ्किङले पनि भन्छ, दे गर अ भेरी भेरी क्वालिटी प्लेयर। अब हाम्रो लागि एज अ भनौँ न यङ नेसन, 100 इयर्सको हिस्ट्री भएको नेसनको लागि, स्पेसली फुटबलिङ इन उसमा हामी धेरै नै नयाँ छौँ, इट्स अ भेरी अपिल ब्याटल। तर अघि भने जस्तो फेरि सबै टिम एउटै पर्सपेक्टिभले गएको छ, कसैलाई पनि हार्न मन लाग्दैन, देयर इज अलवेज अ फियर अफ मिसिङ आउट फ्याक्टर छ। त्यही भएर इफ वी फोकस आवर स्ट्रेन्थ विच इज डिफेन्सिभ र मिड, एन्ड अलिकति हामीले चाहिँ एउटा दुइटा अपर्च्युनिटी क्रिएट गर्न सक्यो भने, मलाई लाग्छ अपर्च्युनिटी डज एक्जिस्ट हुन्छ, र त्यसलाई क्यापिटलाइज गर्न सक्यो भने आई थिङ्क हामीसँग स्टिल गुड चान्स छ। अब इजिप्ट जतिको छैन होला, तर आई थिङ्क वी स्टिल पर्सिस्ट अ भेरी गुड चान्स।
1: र हेरौँ है श्रोतावृन्द, अब अस्ट्रेलिया र इजिप्टको गेम कस्तो हुन्छ? राउन्ड अफ 32 गेम यही शनिबार रहेको छ, तपाईँले हामीलाई आज बिहिबार प्रत्यक्ष सुनिरहनु भएको छ भने। र यी आवाजहरू चाहिँ रहेको थियो सिडनीबाट जिएनसी कपका अध्यक्ष राजीव प्रधान र सामुदायिक फुटबलमा सक्रिय रहेका तथा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको पुरा कुराकानी। थप सामग्री चाहिँ केही समयमा तपाईँले हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ।

अब फुटबलको कुराकानी गरेपछि फुटबल सम्बन्धी नै एउटा गीत पनि सुनौँ सुनौँ जस्तो लाग्यो है. यो गीतको चाहिँ नामै रहेको छ भकुन्डो द फुटबल. प्रसिद्ध नेपाली साहित्यकार रामबाबु सुवेदीको यो गीत सुन्नतर्फ लागौँ.

0: र श्रोतावृन्द, यो गीत थियो भकुण्डो, रामबाबु सुवेदीको शब्द र सुजन सुवेदीको आवाजमा। र रामबाबु सुवेदी चाहिँ प्रसिद्ध साहित्यकार लगायत बाल गीतका पनि लेखक हुन्। मेरो गाउँ ज्यामिरे, आइतबार बिहानै जस्ता गीतहरू पछाडि उनकै कलमले भूमिका खेलेको छ र उनीसँगको अन्तर्वार्ता पनि हामीले केही समय अघि बजाएका नै थियौँ। र योसँगै अब भने आजको कार्यक्रममा पालो भएको छ दोस्रो ब्रेकको। त्यसपछि हामीसँग थुप्रै सामग्री र फुटबल सम्बन्धी कुराकानी रहेका नै छन्। अहिलेको लागि भने ब्रेकको पालो।
1: There's a reason some things just taste better. At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk, traditional methods, and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care, right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
2: SBS News In-Depth Podcast, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वपूर्ण समाचारहरू तपाईँको मनपर्ने पोडकास्ट एपमा सुन्नुहोस् या sbs.com.au/news/audio जानुहोस्। SBS On Demand-मा सयौं टिभी कार्यक्रम र चलचित्रहरू निशुल्क स्ट्रिम गर्न उपलब्ध छन् तपाईँकै फोन, स्मार्ट टिभी, ट्याब्लेट या ल्यापटपमा। आजै SBS On Demand एप डाउनलोड गर्नुहोस् या वेबसाइटमा जानुहोस्। sbs.com.au/nepalilai आफ्नो अनलाइन घर बनाउनुहोस्। समाचार, पछिल्ला घटना र मनोरञ्जन sbs.com.au/nepalima। SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा।
0: र श्रोतावृन्द, यो दोस्रो ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँलाई। तपाईँ सुन्दै हुनुहुन्छ एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छौँ म दिनिता रिसाल, र मसँगै स्टुडियोमा सहकर्मी सुशील चालिसे पनि हुनुहुन्छ। र अहिलेको लागि भने कार्यक्रमको अर्को प्रस्तुतिका साथ फटाफट अघि बढौँ। र श्रोतावृन्द, यो धुन सुनेपछि पक्कै पनि अब नेपालतिर लाग्ने पालो भयो भनेर तपाईँले बुझि नै सक्नुभयो होला। आजको प्रस्तुतिमा भने हामी कैलाश राईसँगको कुराकानी सुन्न गइरहेका छौँ। कैलाश राई नेपालमा लैङ्गिकता, सामाजिक न्याय, यौनिकता, अल्पसङ्ख्यक अधिकार लगायत आदिवासी मुद्दाहरूमा केन्द्रित रहेर काम गरिरहेकी एक स्वतन्त्र अनुसन्धानकर्ता हुन्। थुप्रै किताब तथा लेखहरू लेख्नुका साथै सम्पादित पनि गरेकी उनले केही समय अघि फेमिनिस्ट मुभमेन्ट बिल्डर्स डिक्सनरीको दोस्रो संस्करणको नेपाली अनुवाद गरेर प्रकाशन गरेकी छिन्। अनि नेपालमा विकास, नागरिक स्वतन्त्रता र सामाजिक न्यायसँग सम्बन्धित विषयमा सार्वजनिक संवाद गर्ने एक गैर सरकारी संस्था मार्टिन चौतारीकी उपाध्यक्ष र इन्डिजिनस विदाउट बोर्डर्स आइडब्ल्यूबी की सह संस्थापक भएर पनि काम गरिसकेकी कैलाश राईसँग संवाददाता गिरीश सुवेदीले उक्त शब्दकोशको बारेमा गरेको कुराकानीको यो छोटो भाग सुन्नतर्फ लागौं।
3: अन्य शब्दकोशको तुलनामा यसमा कस्ता विषयवस्तुहरू पृथक छन्?
4: यो शब्दकोशमा आम रूपमा प्रचलनमा ल्याइएका शब्द अर्थहरू भेटिँदैनन्। के भेटिँदैन भन्दाखेरि पितृसत्तात्मक बुझाइ अन्तर्गतका भाषाहरूभन्दा भिन्न बुझाइ र अर्थ राख्ने खालका शब्द अर्थहरू यसमा भेटिन्छन्। यी शब्द अर्थहरू महिलाका अनुभवहरू, दृष्टिकोण, शक्ति र पहिचानहरूलाई केन्द्रमा राखेर निर्माण गरिएका हुन्। यो शब्दकोशले संसारका आधा हिस्सा घटेका महिलाहरूको मौन पारेका अनुभव, विचार र ज्ञानहरूलाई शब्द अर्थमा उभिएको छ। खास गरी लैङ्गिक न्याय प्राप्तिका लागि गैर सरकारी, प्राविधिक र सरकारी क्षेत्रहरूमा समेत पछि समय एकदमै अथवा बारम्बार प्रयोग गर्न थालिएका शब्दहरूको अर्थहरू समेटिएका छन्। जस्तै पुरुषमुखी दृष्टिकोण, स्त्री हत्या, लैङ्गिक नागरिकता, लैङ्गिक पहिचान, सक्षमतावाद, विषम यौनिकता, हेरचाह अर्थतन्त्र, प्राविधिक बहस, जातीयता, महिलावादी हस्तक्षेप, महिलावादी ज्ञान र सुरक्षित स्थान आदि इत्यादि। यो शब्दकोशले त्यस्ता शब्दहरू कहाँ र कुन सन्दर्भमा प्रयोग गरिन्छन्, कुन अर्थ र उद्देश्यका साथ प्रयोग गरिन्छन् वा कहाँ र कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा स्पष्ट हुन सघाउँछ।
3: यसको पृष्ठभूमिको बारेमा पनि केही भनिदिनुहोस्।
4: यो शब्दकोश फेमिनिस्ट मुभमेन्ट बिल्डर्स डिक्सनरीको नेपाली अनुवाद हो। यो डिक्सनरी सुरुमा जास जस्ट एसोसिएट नामक संस्थाद्वारा सन् 2012 अङ्ग्रेजी भाषामा प्रकाशित भएको थियो। यसलाई मेसो अमेरिका, साउथ इस्ट

0: Want instant MVP status? Join the new Dick's Scorecard Plus program. For $99, Scorecard Plus members enjoy 1 year packed with perks, like $80 in annual bonus rewards, free shipping with no minimum purchase, triple points on 2 purchases, and more. That's over $160 in benefits. Join Dick's Scorecard Plus today and score more than ever. Tap the banner to learn more. Exclusions and terms apply. Visit dicks.com/scorecardplus for details.
1: नयो भने लैङ्गिक न्याय र सामाजिक न्यायको बहसलाई नै यसले स्वस्थ बनाउन सघाउँछ र तार्किक र स्पष्ट बनाउन पनि सघाउँछ। खास गरी नेपाली समाजको लैङ्गिकीकृत अवस्थाहरूलाई केही हदसम्म शब्द र अर्थहरूमा बुझ्न र बुझाउन यसले सघाउँछ, किनकि हामी कहाँ त्यस्तो।
2: र श्रोतावृन्द, कैलाश राईसँग हालै सार्वजनिक भएको जुन फेमिनिस्ट मुभमेन्ट बिल्डर्स डिक्सनरीको दोस्रो संस्करण नेपालीमा उनले अनुवाद गरेकी छिन्, त्यही सम्बन्धी संवाददाता गिरीश सुवेदीले कुराकानी गर्दै हुनुहुन्थ्यो र उनीसँगको पुरा कुराकानी पनि तपाईँले पडकास्टमा पाउन सक्नु नै हुन्छ। आफ्नो फोनमा SBS अडियो एपलाई निशुल्क डाउनलोड गरेर वा हामी एप्पल पडकास्ट, स्पोटिफाई लगायत तपाईँले पडकास्ट सुन्न रुचाउने प्लेटफर्महरूमा पनि उपलब्ध छौँ। अनलाइनमा SBS नेपाली पडकास्ट भनेर खोज्नुहोला। र यो सँगै फेरि पनि यहाँलाई जानकारी गराइहालौँ, कार्यक्रममा प्रस्तुत हुने सबै कुराकानीहरूमा चाहिँ विचारहरू वक्ता स्वयंका रहने गरेका छन् र यीप्रति SBSको कुनै पनि समर्थन वा विरोध छैन। र यो सँगै अब भने कार्यक्रममा तेस्रो र अन्तिम ब्रेकको पालो भएको छ, त्यसपछि हामी खेलकुदको विषयवस्तु जोड्नेछौँ, होइन होइन सुशीलजी? अब तारालाई लागिरहेको हुनसक्छ फुटबलको कुराकानी भनेर कार्यक्रमको सुरुवातदेखि भनेको भनेकै छ नि दुईजनाले कति टाइम कहिले आउँछ भनेर, तर अब कार्यक्रमको ढाँचा अनुसार अब यो तेस्रो ब्रेकपछि भने हामी फुटबल सम्बन्धी एउटा रोमाञ्चक गीत पनि लिएर आउनेछौँ अनि कुराकानी पनि लिएर आउनेछौँ। तपाईँ पनि हामीसँग मेसेज मार्फत, फोन मार्फत जोडिन सक्नुहुन्छ। नम्बर हो 0439799767, मेसेज गर्न र फोन गर्नको लागि 1300799767। र अहिलेको लागि भने यो छोटो ब्रेकको पालो सुन्दै गर्नुहोस् SBS साउथ एसियनमा नेपाली कार्यक्रम।
3: SBS नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
4: There's a reason some things just taste better. At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk. Traditional methods and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care, right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
5: विश्वभरका मानिस र उनीहरूका कथाहरू SBSको पुरस्कार जित्न सफल वृत्तचित्र कार्यक्रम डेटलाइन हरेक मङ्गलबार राति 9:30 बजे SBSमा र कुनै पनि बेला SBS अन डिमान्डमा। SBS अन डिमान्डमा सयौं टिभी कार्यक्रम र चलचित्रहरू निशुल्क स्ट्रिम गर्न उपलब्ध छन् तपाईँकै फोन, स्मार्ट टिभी, ट्याब्लेट या ल्यापटपमा। आजै SBS अन डिमान्ड एप डाउनलोड गर्नुहोस् या वेबसाइटमा जानुहोस्।
6: The Lord's Season 4, The Arctic.
7: 10 brave souls, far from home.

0: Hits from Home.
1: SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
2: नमस्कार हामी म दिनी दारिसाल
3: र म सुशील चालिसे
2: र अब भने ब्रेक अघि भने चाहिँ फिफा विश्वकपकै कुराकानी गर्ने पालो भएको छ त्योभन्दा अगाडि चाहिँ एउटा अन्तर्वार्ता पनि सुनिहालौँ है नेपालतिर लग्न चाहेँ तपाईँहरूलाई अब अस्ट्रेलियाको त कुराकानी टन्नै जहिले पनि सुनिहालिन्छ फुटबल भनेपछि नेपालमा चाहिँ कतिको रौनक लागेको छ त फिफा विश्वकपको अब के युवा के बुढा सबैले विश्वकपको मजा लिइ नै रहेका छन् होइन त्यसमा त कुनै द्विमत छैन त्यसैमा नेपाल संवाददाता प्रतीक्षा दुलालले विश्वकपको रमाइलो कस्तो छ भनेर केही काठमाडौँवासीहरूलाई सोध्नु भएको थियो सुनौ उहाँहरूको जवाब
4: नमस्कार मेरो नाम उत्कर्ष गौतम हो र यसपालि वर्ल्ड कप 2026मा मैले चाहिँ इङ्ल्यान्डलाई सपोर्ट गरिरहेको छु 1966 इङ्ल्यान्डले कुनै पनि वर्ल्ड कप जितेको छैन तर होपफुली यो वर्ष चाहिँ इङ्ल्यान्डले नै वर्ल्ड कप जितोस् युएसए मेक्सिको क्यानाडासँग नेपालको धेरै टाइम डिफरेन्स भएको कारणले गर्दा चाहिँ हामीलाई चाहिँ राति उठेर हेर्नलाई चाहिँ अलिकति गाह्रो भइरहेको छ तर पनि हामीहरू सकेसम्म कुनै पनि इम्पोर्टेन्ट म्याचहरू मिस नहोस् भनेर अलार्म लगाएर भए पनि हामी हेरिरहेको छौँ सबैजना फ्यामिली मेम्बर्सहरू सँगै बसेर कफी खाँदै इन्जोय गरिरहेको छौँ
5: नमस्ते म गोविन्द सापकोटा अहिले चाहिँ हामीले अब यहाँ नेपालमा चाहिँ अब वर्ल्ड कप चाहिँ धेरै राम्ररी नै मनाइरहेको छौँ अब हामीले वर्ल्ड कप भन्ने बित्तिकै चार चार वर्षमा आउने हो है एउटा चाडपर्वकै रूपमा लिइन्छ यो के अरे वर्ल्ड कप हेर्नको लागि चाहिँ प्रोजेक्टरमै हेर्ने अथवा बाहिर गएर हेर्ने ग्रुप भएर साथीभाइहरूसँग रमाइलो नै भइरहेको छ जस्तो कि म त अब ब्राजिलकै सपोर्ट हो ब्राजिलले जितोस् भन्न चाहन्छु यो पालि वर्ल्ड कप उठाओस् भनी भन्न चाहन्छु होइन
6: हेलो आई एम सुकोमल भट्टराई अनि यो वर्ल्ड कप चाहिँ म आफ्नो फ्यामिली र फ्रेन्ड्सहरूसँग बसेर हेरिरहेको छु इट्स रियली एक्साइटिङ अब ग्रुप स्टेज म्याचेसहरू प्योर हुँदैछ मैले चाहिँ पोर्चुगललाई सपोर्ट गरिरहेको छु सानोदेखि रोनाल्डोलाई हेरेको फुटबल थाहा भएदेखि उसैलाई मन पराएको अब यो वर्षसम्म पोर्चुगललाई नै सपोर्ट गरिरहेको छु नेक्स्ट टाइम वी डोन्ट नो इट माइट बी फ्रान्स
7: नमस्ते मेरो नाम चाहिँ आसाराम वैभव अब पहिलाको विश्वकपहरू चाहिँ हामी राति रातिको स्पिकरमै हेरिरहेको थियौँ अहिले चाहिँ अलिकति सानो पसल पनि छ अनि अलिक ढिलो भएर अलिक ढिलो राति आउने भएको कारणले राम्रोसँग हेर्न पनि थाहा छैन हाम्रो नेपाल पनि विश्वकपमा पुगोस् भन्ने चाहन्छु तर पुग्ने चाहिँ कहिले हो कहिले मलाई मनपर्ने टिम चाहिँ अर्जेन्टिना हो अर्जेन्टिनाको मेसी चाहिँ मलाई साह्रै मनपर्छ
8: मेरो नाम पदमराज जोशी हो जर्सीले नै थाहा पाउनु भयो होला म कसको फ्यान हो भनेर म अर्जेन्टिनालाई सपोर्ट गर्छु रिजन के हो भने आई लभ मेस्सी यो दुईवटा गेम भइसकेको छ फिफाको जसमा मेस्सीले नै 5 गोल हानेको छ मेस्सीको साथसाथै अहिले इमर्जिङ प्लेयरहरू पनि धेरै आएको छ जस्तै एमबाप्पे त्यस्तै गरी थुप्रै अरू पनि प्लेयरहरू छन् हुन त टाइमिङ वाइजको कुरा गर्ने हो भने अहिलेको टाइम नेपालको टाइमिङ हेर्ने हो भने हामीलाई अलिकति सुत्ने टाइममा हाम्रो यो म्याच स्टार्ट हुन्छ तैपनि हामी यसलाई इन्टरटेन गर्छौँ अब भोलि पनि यो टिमको गेम रहेको छ एक्साइटिङ छु एक्साइटेड छु म यसको लागि र होप पनि छ मलाई 100% यो भोलि मात्र होइन फाइनलसम्म पुग्ने टिम हो र यस पटक पनि 4 स्टार हुनेछ
2: र अब कसको कति स्टार है यो वर्ल्ड कप पछि कसैको जर्सीमा स्टार बढ्छ होला कसैकोमा पहिलोपटक आउँछ होला कसैको चाहिँ जति छ त्यति नै रहन्छ होला हेरौँ होइन अब राउन्ड अफ 32 त भयो अब यो छोटो कुराकानीसँगै अब केही फ्यानहरूको यो कुराकानी सुन्दै गर्दा चाहिँ अब एउटा रमाइलो गीत पनि मलाई फेरि पनि बजाउन मन लाग्यो यो पनि शब्द चाहिँ साहित्यकार तथा बालगीत लेखक प्रसिद्ध रामबाबु सुवेदीकै आवाजमा रहेको छ गीतको बोल भने मेस्सी मेस्सी

0: अब श्रोतावृन्द, यो गीत त सुन्यौँ होइन, मेसी मेसी भनेर कसलाई बोलाएको भनेर। अब कसलाई बोलाएको होला त भन्दै गर्दा, अब हामीसँग अब फुटबलकै कुराकानी गर्ने समय भएको छ। हामीसँग दुईजना वक्ताहरू लाइनमा हुनुहुन्छ। सुरुमा त एकजना चाहिँ मेसी फ्यान नै हुनुहुन्छ जस्तो लाग्यो। कर्ण लिम्बुजी क्यानब्राबाट हामीसँग जोडिनु भएको छ। कर्णजी, स्वागत छ तपाईँलाई कार्यक्रममा।
1: धन्यवाद दिनुजी।
0: र श्रोताहरूलाई परिचय पनि गराइहालौँ। कर्मजी चाहिँ नेपालको राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी, झापा एघार, मच्छिन्द्र लगायतका टिमहरूबाट पनि खेल्नु भएको छ, र अहिले भने क्यानब्रामा नेपाल युनाइटेड एफसीका प्रशिक्षक पनि हुनुहुन्छ। र त्यस्तै गरी दोस्रो वक्ता भने आज हामीसँग क्विन्सल्यान्डको ब्रिस्बेनबाट हुनुहुन्छ अन्शु आले। अन्शुजी, तपाईँलाई पनि कार्यक्रममा स्वागत छ।
2: धन्यवाद, नमस्ते सबैलाई।
0: र अंशुजीसँगको कुराकानी चाहिँ यो पहिलो पटक होइन, हामीले केही वर्ष अगाडि पनि उहाँसँग कुराकानी गरेका थियौँ। उहाँ भने युवा खेलाडी भनौँ न, अस्ट्रेलियाको दोस्रो पुस्तामा पर्नुहुन्छ होइन, पेनिन्सुला पावर्स एफसी क्विन्सल्यान्डको नेसनल प्रिमियर लिगको टिमबाट अहिले खेल्दै हुनुहुन्छ। र हामीले केही वर्ष अगाडि कुरा गर्दा चाहिँ अन्डर 18 ब्रिस्बेन स्ट्राइकर्सको खेलाडी हुनुहुन्थ्यो। र दुवैजना कार्यक्रममा स्वागत गर्दै, अब सुरुमा त वर्ल्ड कप कत्तिको लागेको छ तपाईँहरूलाई, खुला मैदान दुवैजनालाई प्रश्न सोध्न चाहे। कर्णजी, तपाईँबाटै सुरु गरौँ न।
1: अब धन्यवाद दिन्छजी। अब फुटबल भन्ने कुरा कस्तो हुन्छ नि, अब हामी भनौँ न फुटबल लभर हो चाहिँ, फुटबल वर्ल्ड कप भनेको त अब मेलै हो होइन। त्यही भएर हामी सबैले अब यहाँनिर व्यस्तता भए पनि, काम गर्दै भए पनि, कानमा अब कमेन्ट्री सुन्दै भए पनि हेरिराख्छौँ, सुनिराख्छौँ भनौँ न। त्यो रमाइलो भइरहेछ, मन परेको टिम राम्रो खेलिरहेछ।
0: हजुर, तपाईँको चाहिँ मेस्सी अर्जेन्टिना होइन त?
1: हजुर
0: हजुर। त्यही त, अब अर्जेन्टिनाको अर्को गेम कस्तो होला भनेर त केही बेरमा सोधौँला। अब अंशुजीलाई पनि सोधिहालौँ, तपाईँ चाहिँ कसलाई सपोर्ट गर्दै हुनुहुन्छ, के छ यसपालि?
2: म पनि अर्जेन्टिनालाई।
0: ओ माई गड, दुईजना फरक फरक टिमको सपोर्ट भए, यस्तो भिडन्त गराउनुहुन्थ्यो भनेर सोचेको होइन, दुवैजनाको एउटै टिम रहेछ। ठिक छ, त्यो गेमको बारेमा हामी कुरा गरौँला। अनि आज हामीसँग अब कार्यक्रममा सुशीलजी पनि हुनुहुन्छ मसँग, है, सहकर्मी सुशील चालिसे। सुशीलजी, तपाईँलाई पनि मैले सोध्न चाहेँ, तपाईँको चाहिँ फुटबल वर्ल्ड कप हेरेको अर्लिएस्ट मेमोरी कहिले थियो?
3: दिन्ताजी, तपाईँले मलाई एकदम ब्याक मेमोरीमा लैजानुभयो होइन। अब धेरै लामो समयदेखि नै अब चाहिँ यो वर्ल्ड कप हेरिँदै आइयो होइन। अब पहिलोपटक भन्दा पनि अब हेर्न त हेरिरहेको थियो, अब मलाई जहाँसम्म सम्झना छ होइन, 1998 जुन चाहिँ वर्ल्ड कप फ्रान्समा भएको थियो, र फ्रान्सले नै जितेको थियो, ब्राजिललाई 3-0 हराएको थियो। त्यसमा त्यति बेलाको एकदम चर्चित खेलाडी जिनेदिन जिडान चाहिँ मलाई अहिलेसम्म सम्झना छ। निकै रमाइलो भएको थियो त्यो, मेरो चाहिँ अर्लिएस्ट मेमोरीको रूपमा मैले त्यसलाई लिएको छु। र अब यो सँगसँगै होइन, अब हामी चाहिँ म अंशुजी र कर्णजीलाई पनि यही सोध्न चाहन्छु, तपाईँहरूको चाहिँ अर्लिएस्ट फिफा वर्ल्ड कप मेमोरी चाहिँ कुन होला, कुन थियो भन्नुहोस् न।
1: मेरो तर्फबाट भन्दा चाहिँ मलाई पनि त्यही हेरेको थिएँ होइन, त्यही म चाहिँ 98 भएको थिएँ नि। म स्पेसली होइन, 98 चाहिँ मलाई अलिक यो छ, त्यतिखेर पनि चाहिँ म ब्राजिलको फ्यान
0: थिएँ।
1: अनि पछि अब जब मेस्सीको चाहिँ गेम हेर्न थालेँ होइन, त्यसपछि चाहिँ म एकदम भनौँ न भक्त त नभनौँ, किनभने हामी भनेको प्लेयर भइसकेपछि कसैलाई कसैलाई हेल्प गर्ने कुरा हुँदैन। हामी भनेको अब लर्निङ एजमा जसको जो खेले पनि हामीले उनीहरूबाट सिक्ने हो क्या।
0: हजुर,
1: त्यसमा चाहिँ अब मलाई चाहिँ भनौँ न मेस्सीको हरेक कुरा मन पर्न थाल्यो। त्यही भएर चाहिँ म एकदम पछि अनि बार्सिलोना पनि एकदम फलो गर्न थाल्यो होइन। अब प्लस अब ठ्याक्कै भन्नुभयो त, अर्जेन्टिना पनि मेसी भएकोले मात्रै सायद म यो गरेँ होला जस्तो फिल हुन्छ क्या अहिले चाहिँ।
0: हो, अनि अंशुजीको चाहिँ के छ यसमा विचार, डु यु अग्री अर डिसएग्री, लाइक अर्जेन्टिनाले जुनसम्म टिकिरहेको छ भन्नाले, एउटा राम्रै गरिरहेको छ, टिकिरहेको त नभनौँ होइन, दुइटा मेसी फ्यानको अगाडि के मेसी भएर मात्रै हो त कि के लाग्छ तपाईँलाई चाहिँ अंशुजी?
2: अब Argentina's final group game of one, like Messi didn't play a lot. That like all the substitutes, I know that like I think they have a strong all-round squad. I think without him it'll be tough. But I don't think you can say it's only him. I think they're strong overall.
0: Okay.

0: अब आउँदो गेम जुलाई 3 छ होइन, हामी आज बिहिबार लाइभ कुरा गरिरहँदाखेरि चाहिँ कस्तो हुन्छ होला? अब काबु भर्डेसँग छ अन्डरडग टिम, यो टिमसँग पनि अब भनौँ न एउटा इमोसनल कनेक्सन पनि बनाएका छन् धेरै फ्यानहरूले, तपाईँलाई के लाग्छ कस्तो हुन्छ होला यो गेम चाहिँ, प्रेडिक्सन के छ? अंशुजीले नै भन्नुभयो हुन्छ
1: टफ गेम हुन्छ किनभने त्यो अलि लाइक विकर टिमसँग लाइक द्याट्स वाट यु थिङ्क होइन विकर, तर लाइक बिकज आई नो दे नट गन म्याच द स्किल उसको लाइक फाइट अनि डिजायर लाइक एभ्रिथिङ लिभ्स, सो आई थिङ्क इट विल बी एन इन्ट्रेस्टिङ वाच,
0: तर
1: आई थिङ्क अर्जेन्टिना विल गेट द जब डन.
0: ओके, डु यु अग्री कर्णजी, सहमत हुनुहुन्छ योसँग?
2: सहमति तर पनि वर्ल्ड कप खेल्ने टिमलाई मेरो चाहिँ है अब आफ्नो आफ्नो हो.
0: हजुर भन्नुहोस्,
2: मलाई चाहिँ कस्तो लाग्छ नि कुनै पनि वर्ल्ड कप खेल्न आएको टिम कुनै पनि नराम्रो छ होइन, सबैलाई हामीले रेस्पेक्ट गर्नु, किनभने अहिले जुन हामीले सोचे अनुसारको उल्टो उल्टो रिजल्ट पनि आइरहेछ नि त, किनभने अब फरक बेले अब जर्मनीलाई जितिरहेको हुन्छ होइन, त्यस्तो हुन्छ क्या अब सधैँ. तर एकदम अहिलेको फुटबल भनेको यति एडभान्स भएको छ, सायद हामीले तपाईँले हेर्दै जस्तो हेर्नुहुन्छ त्यसले हेर्नुहुँदाखेरि याद गर्नु यो मान्छेले यहाँ दिन्छ भन्यो भने त्यही दिइरहेको हुन्छ, किनभने हामीले ड्रिम दिमागमा जे सोचेको हुन्छ नि हामीले त्यत्रो टिभीमा हेर्दाखेरि देखिरहेको हुन्छ, यसले यहाँ दिन्छ भन्ने सोच्छ त्यसले त्यहीँ दिइरहेको हुन्छ, भने उनीहरू त्यहाँ फिल्डमा बसेर देख्न गाह्रो हुन्छ नि त त्यो ठाउँमा, तर हामीले जहाँ सोच्यो त्यहीँ खेलेर हुन्छ क्या तिनीहरूले क्या फुटबल बल पास खेलेर हुन्छ क्रस गरेर हुन्छ, त्यो चाहिँ त्यही भएर एकदम एडभान्स छ, कसैले कसैलाई पनि उचित ठान्नु हुँदैन क्या. जस्तो अब अहिलेको के भरेको त्यो गोलकिपिङ एकदम राम्रो छ, तर अब त्यसमा अब होइन अब उसले राम्रो गरिरहेको छ नि त, राम्रोलाई राम्रो भन्नु, तर अब सबैलाई ऊ मात्रै होइन क्या एभ्री टिम क्या 32 भने पनि सबै टिम राम्रो छ क्या. आज म्याच हेर्नु भयो होला, आज
0: अवश्य पनि
2: कङ्गोको हेर्नु भयो होला नि, इङ्ल्यान्डलाई कति गाह्रो,
0: इङ्ल्यान्डको चाहिँ अनेस्टली भन्नुपर्दा हेरिएन है, अलि धेरै नै बिहानै भएको भएर प्रत्यक्ष चाहिँ हेरिएन, तर एकदम कडा टक्कर चाहिँ भएको थियो होइन,
2: एकदम गाह्रो भएको थियो उनीहरूलाई. त्यही भएर चाहिँ कुनै पनि टिमलाई चाहिँ नराम्रो भन्नु चाहिँ मिल्दैन जस्तो लाग्छ मलाई होइन, सब टफ हो, त्यसमा जसले गोल हानेर रोक्नु सक्यो त्यसले जित्ने जस्तो लाग्छ मलाई.
0: हजुर, अब योसँगै अब अस्ट्रेलियाको गेमको पनि कुरा गर्नु परिहाल्यो होइन, यही शनिबार छ अस्ट्रेलियाको अब राउन्ड अफ 32 त पुग्यो. अब तपाईँले भन्नुभएको जस्तै प्याराग्वे जस्तो बलियो टिमले सँग 0-0 गोललेस भएको थियो. अब यो स्याटरडेको लागि चाहिँ के होला स्कोर प्रेडिक्सन? अब हामीसँग समय चाहिँ छोटो छ होइन, दुवैजनाले छोटकरीमा बताइदिनुहोस् न कति प्रेडिक्ट गर्नुभएको छ, के होला अस्ट्रेलिया र इजिप्टको?
2: मैले भन्न चाहिँ कस्तो भने यो म्याच मलाई लाग्छ 32 परेपछि प्राय दुइटै टिमले अलिकति सेफै खेल्छ, म चाहिँ 90 सायद ड्र भएर एक्स्ट्रा टाइम जान्छ जस्तो फिल भएको छ होइन, किनभने दुइटै टिमले अलिकति जस्तै अस्ट्रेलियाको डिफेन्सिभ राम्रो छ नि त, उनीहरूले अलिकति रोकेरै खेल्नुपर्छ, इजिप्टको पनि अलिक अट्याकिङ राम्रो छ, त्यही भएर अलिकति जस्तो सुरुमा अस्ट्रेलियाले जित्यो नि के अरे टर्कीलाई, गेम हेर्नु होला त्यहाँनिरले जित्यो नि त.
0: हजुर हजुर, अंशुजीको चाहिँ के छ स्कोर प्रेडिक्सन? सरी कर्णजी मैले काटेँ है तपाईँलाई अलिकति टाइम हेर्दै. अंशु
1: एक्स्ट्रा टाइममा जान्छ होला,
0: ओके,
1: तर आई थिंक मेबी आई विल बी 2-1 अस्ट्रेलिया.
0: ओके, 2-1 ल. अब योसँग चाहिँ कुराकानी पनि आजलाई चाहिँ छोटकरीमा अन्त्य नै गर्ने समय भएको छ होइन, दुवैजनालाई धेरै धेरै धन्यवाद र अहिलेको लागि भने कुराकानी यही अन्त्य गर्न चाहेँ. र योसँगै श्रोतावृन्द, अब कार्यक्रमबाट हामी दुवैजनाले पनि बिदा लिने समय भएको छ. कुराकानीमा व्यक्त गरिएका विचारहरू चाहिँ वक्ता स्वयंका हुन् र यी प्रति एसबिएसको समर्थनमा विरोध छैन. योसँगै सुन्दै गर्नुहोस् एसबिएस नेपाली कार्यक्रम र पडकास्ट. म दिनिता र
3: सुशीलबाट
0: नमस्ते.
4: SBS, a world of difference. You're with SBS Bangla on mobile, online and on radio.
5: আপনারা আছেন SBS বাংলার সঙ্গে মোবাইলে অনলাইনে এবং রেডিওতে.
6: SBS বাংলা মেঘলা আকাশ আর শীতল হিমেল হাওয়ার এই বিকেলে সবাইকে শুভেচ্ছা জানিয়ে শুরু করছি আজকের বাংলা অনুষ্ঠান. মেলবোর্ন স্টুডিও থেকে

0: SBS South Asian.
1: Yeah. Rah. Delete.

papush papush papush pa pa pa.

0: SBS South Asian.
1: Your newsroom here.
0: And hits from home.